0: श्रोता अब सुनाउन लागिरहेछौँ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। नीट मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको विरोधमा विपक्षीहरूको हंगामा बीच संसदका दुवै सदनहरू बाधित भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो कार्यकालको 4 वर्ष पूरा भएको उपलक्ष्यमा आज राष्ट्रपति भवनमा भर्चुअल माध्यमबाट विभिन्न परियोजनाहरूको शुभारम्भ गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज भारतीय तटरक्षक बलका आईसीजी कर्मीहरू र उनीहरूका परिवारहरूका लागि 2 महत्वपूर्ण नीतिगत सुधारको अनावरण गर्नुभयो। झारखण्ड सरकारको नक्सल विरोधी अभियान नई दिशा नई पहलले आज ठूलो सफलता हासिल गरेको छ अनि मौसम विभागले आज छत्तीसगढ र उडिसामा अत्याधिक वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। नीट मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको विरोधमा विपक्षीहरूको हंगामा बीच संसदका दुवै सदनहरू दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको थियो। आज बिहान लोकसभाको कार्यवाही शुरू भएसँगै अध्यक्ष ओम बिरलाले 23 राष्ट्रमण्डल खेलकुदमा स्वर्णपदक जितेका प्यारा एथलिट शर्मिला धनखडलाई बधाई दिनुभयो। उहाँले रजत पदक जितेका सर्वेश कुसारे, बल्लुरी अजय बाबु र ज्ञानेश्वरी यादव तथा काश्य पदक जित्ने शिल्पा शैला र बिन्दारानी देवीलाई बधाई दिनुभयो। उहाँले क्यानाडामा आयोजित विश्व जुनियर स्क्वास च्याम्पियनसिप 2026 को उपाधि जितेकोमा अनहाद सिंहको पनि प्रशंसा गर्नुभयो। अध्यक्षले देशका लागि ख्याति प्राप्त गर्ने सबै खेलाड़ीहरूका साथै प्रशिक्षक र उनीहरूका परिवारका सदस्यहरूलाई बधाई दिनुभयो। पछि जब श्री बिरलाले प्रश्नकाल शुरू गर्ने प्रयास गर्नुभयो, विपक्षी सदस्यले विरोध प्रदर्शनको क्रममा विद्यार्थीहरूमाथि कथित पुलिस कार्यवाहीको विरोधमा नाराबाजी गर्न थाले। अध्यक्षले सदन सुचारू हुनुपर्ने, सार्थक संवाद हुनुपर्दछ, सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 छलफल हुनुपर्ने बताउनुभयो। हो हल्ला जारी रहँदा सभामुखले दिउँसो 2 बजेसम्मका लागि बैठक स्थगित गरिएको बताउनुभयो। राज्यसभामा पनि यस्तै अवस्था देखिएको छ। बिहान 11 बजे सदनको बैठक शुरू हुँदा धेरै केन्द्रीय मन्त्रीहरूले विधेयक पेश गरेका थिए। बैठकमा उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण सम्बन्धी संसदको स्थायी समितिको प्रतिवेदन पनि प्रस्तुत भएको थियो। सभापति सीपी राधाकृष्णनले शून्यकाल शुरू गरेसँगै विपक्षी सदस्यहरूले नीटको मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको विरोधमा नाराबाजी गर्न थाले। हंगामा जारी रहेकाले सदन पहिले दिउँसो 2 बजेसम्मका लागि अनि पछि दिनभरका लागि स्थगित गरिएको छ। केन्द्र सरकारले विगत 3 वर्षहरू 2023-24 2025-26 अवधिमा राष्ट्रिय आपदा प्रतिक्रिया कोष र राज्य आपदा प्रतिक्रिया कोष अन्तर्गत राज्य र केन्द्र शासित प्रदेशहरूलाई 75,000 करोड़भन्दा अधिक धनराशि जारी गरेको छ। आज लोकसभामा एक लिखित जवाबमा गृह राज्य मन्त्री नित्यानन्द रायले प्राकृतिक प्रकोपको पृष्ठभूमिमा राज्य सरकारहरूले राज्य आपदा प्रतिक्रिया कोषबाट राहत उपायहरू अप्नाउने बताउनुभयो। सरकारले 3 नयाँ आपराधिक

0: कानून, भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता र भारतीय साक्ष्य अधिनियम नागरिक केन्द्रित अधिक सुलभ र कुशल न्याय प्रणाली निर्माण गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताएको छ। आज लोकसभामा एक लिखित जवाबमा गृह राज्य मन्त्री बन्दी सञ्जय कुमारले नयाँ कानूनहरूमा बनाइएको मुख्य प्रावधानहरू सजायको सट्टा न्यायमा केन्द्रित रहेको बताउनुभयो। सरकारले 18 राज्य र केन्द्र शासित प्रदेशहरूमा साइबर अपराधका मामिलाहरूमा ई जिरो एफआईआर दर्ता गर्ने प्रणाली शुरू गरेको छ। गृह राज्य मन्त्री बन्दी सञ्जय कुमारले भन्नुभयो, ई जिरो एफआईआर अन्तर्गत 12,000 भन्दा अधिक मुद्दा दर्ता गरिएको छ। उहाँले केन्द्र राज्य र केन्द्र शासित प्रदेशहरूलाई साइबर अपराध मामिलाहरू विशेष गरी साइबर वित्तीय धोकाधड़ीका मामिलाहरूमा ई जिरो एफआईआर दर्ता गर्न एक प्लेटफर्म प्रदान गरेको बताउनुभयो। उहाँले भन्नुभयो, यस प्रणाली अन्तर्गत निश्चित वित्तीय नोक्सानी सीमासँग सम्बन्धित मुद्दाहरू नेशनल साइबर क्राइम रिपोर्टिङ पोर्टल वा हेल्पलाइन 1930 मार्फत दर्ता गरिन्छ। यसले स्वचालित रूपमा ई जिरो एफआईआर दर्ता गर्नेछ। सरकारले 10 र 20 रुपियाँको पोलिमर ब्याङ्क नोट सार्वजनिक गर्ने भारतीय रिजर्भ ब्याङ्कको प्रस्तावलाई स्वीकृति दिएको छ। लोकसभाको एक लिखित जवाबमा वित्तीय राज्य मन्त्री पंकज चौधरीले भारतीय रिजर्भ ब्याङ्कले 10 र 20 रुपियाँका 1 अरब पोलिमर नोट फिल्ड ट्रायलका लागि सरकारलाई पठाएको जानकारी दिनुभयो। फिल्ड ट्रायल सफल भएपछि मात्र यी दुई मूल्यका पोलिमर ब्याङ्क नोट नियमित रूपमा जारी गरिने उहाँले बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो कार्यकालको 4 वर्ष पूरा भएको उपलक्ष्यमा आज राष्ट्रपति भवनमा भर्चुअल माध्यमबाट विभिन्न परियोजनाहरूको शुभारम्भ गर्नुभयो। सो अवसरमा उहाँले देशको विकास र सांस्कृतिक पुनर्जागरणका बारेमा चर्चा गर्नुभयो। राष्ट्रपतिले भन्नुभयो,
1: इन 4 वर्षमै समावेशी विकास की सोच के साथ साथ देश की समृद्ध सांस्कृतिक विरासत के प्रति गर्व और आत्मगौरव की भावना को नई ऊर्जा मिली है। ये खुशी की बात है कि पिछले वर्ष इसे अनेक कार्य किए गए हैं जिनमें भारतीयता की भावना का विस्तार हुआ और हमने औपनिवेशिक मानसिकता के अवशोष को खत्म करने की और ठोस कदम उठाए हैं। विकास और जनसेवा की ये यात्रा निरंतर आगे बढ़ेगी तथा हम सब नए संकल्प और उत्साह के साथ अपने लक्ष्यों की ओर अग्रसर रहेंगे।
0: उहाँले राष्ट्रपति भवनमा बाल बालिकाहरूका लागि बचपन बाल परिसरको उद्घाटन पनि गर्नुभयो। पहलमा किलकिरा खेल क्षेत्र र सामर्थ्य आँगनबाडी सहपालन समावेश गरिएको छ। सो अवसरमा उहाँले बाल कम्प्लेक्समा बाल बालिकासँग अन्तर्क्रिया गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। रक्षा मन्त्री राजनाथ सिंहले आज भारतीय तटरक्षक बलका आईसीजी कर्मीहरू र उनीहरूका परिवारका लागि 2 महत्वपूर्ण नीति सुधारहरूको अनावरण गर्नुभयो। यी नीतिगत सुधारहरूको उद्देश्य अधिकारीहरूको भर्ती र सेवा शर्तहरूमा लैङ्गिक समानतालाई बढावा दिनु हो। यसको साथमा यसले समुद्रमा ड्युटी समयमा हराएका कर्मचारीहरूको परिवारलाई अनुग्रह प्रदान गर्ने प्रशासनिक प्रक्रियालाई पनि सुव्यवस्थित गर्दछ। रक्षा मन्त्रीले भन्नुभयो, आईसीजीले विगत वर्ष 5 दशकहरूमा उदाहरणीय सेवा प्रदान गरेको छ। सन् 2027 यसको स्वर्ण जयन्ती छ। उहाँले आईसीजीलाई आधुनिक सक्षम र भविष्यको लागि तयार समुद्री बलको रूपमा सुदृढ पार्ने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सरकारको संकल्पलाई दोहोर्याउनुभयो। झारखण्ड सरकारको नक्सल विरोधी अभियान नै दिशा नै पहलले आज ठूलो सफलता हासिल गरेको छ। कोलहान र लातेहार क्षेत्रमा सक्रिय 16 माओवादीले राँचीमा झारखण्ड पुलिस समक्ष आत्मसमर्पण गरेका छन्। आत्मसमर्पण गर्नेमा पुलिस 1 क्षेत्रीय कमाण्डर, 3 आञ्चलिक कमाण्डर, 3 उपक्षेत्रीय कमाण्डर, 6 एरिया कमाण्डर र 3 क्याडर सदस्य छन्। आत्मसमर्पणका क्रममा माओवादीले पुलिस समक्ष 11 आधुनिक हतियार, 38 म्यागजिन र 1,562 कारतुस बुझाएका छन्। यी आत्मसमर्पण झारखण्ड पुलिस, सीआरपीएफ कोब्रा र झारखण्ड जगुआरले संयुक्त रूपमा सञ्चालन गरेको अपरेशन नवजीवन 2 को परिणाम हो। मौसम विभागले आज छत्तीसगढ र उडिसामा अत्याधिक वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, पञ्जाब, उत्तराखण्ड र उत्तर प्रदेशमा भोलिसम्म भारी वर्षाको चेतावनी दिएको छ। पूर्वोत्तर भारत, बिहार, छत्तीसगढ, कर्नाटक, कोकण, गोवा, गुजरात, पश्चिम

तीर्थयात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै चारधाम यात्रा भोलिसम्मका लागि स्थगित गरिएको छ। मौसम अनुकूल भएपछि यात्रा पुनः सुरु हुनेछ। यो समाचार युट्युबमा एटएआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। नीट मुद्दालाई लिएर विद्यार्थीहरूको प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीको विरोधमा विपक्षीहरूको हंगामाका बीच संसदका दुवै सदनहरू बाधित भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आफ्नो कार्यकालको 4 वर्ष पूरा भएको उपलक्ष्यमा आज राष्ट्रपति भवनमा भर्चुअल माध्यमबाट विभिन्न परियोजनाहरूको शुभारम्भ गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज भारतीय तटरक्षक बलका आईसीजी कर्मीहरू र उनीहरूका परिवारहरूका लागि 2 महत्वपूर्ण नीतिगत सुधारहरूको अनावरण गर्नुभयो अनि मौसम विभागले आज छत्तीसगढ र उडिसामा अत्याधिक वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 बजेर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: जीवन पौड्याल अनि गीता पौड्यालको युगल आवाजमा यो साङ्गीतिक प्रस्तुतिको समापनपछि अब सुनाउन लागिरहेछौँ समसामयिक समीक्षा।
1: प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सहरन मगर। विषय छ भारत प्रगति र नवीनताको बाटोमा छ जबकि पाकिस्तानले आतंकवाद र घुसपैठलाई बढावा दिन्छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। कारगिल विजय दिवस 26 जुलाई 2026 मनाएको थियो। यो दिवस अपरेशन विजयको सफलताको सम्झनामा मनाइन्छ जस मार्फत भारतीय सेनाले 1999 कारगिल संघर्षमा पाकिस्तानी घुसपैठकर्ताहरूले कब्जा गरेका सबै प्रमुख स्थानहरू पुनः कब्जा गरेको थियो। प्रत्येक वर्ष राष्ट्रले ती बहादुर शहीदहरू र पूर्व सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछ जसको अटल समर्पणले भारतको सार्वभौम सत्ताको रक्षा गर्यो। कारगिल विजय दिवसले सैन्य सफलताको सम्झना मात्र गर्दैन तर यो राष्ट्रिय एकता शक्ति र सशस्त्र बलहरूको सम्मानको प्रतीक पनि हो। आइतबार द्रासमा 27 कारगिल विजय दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, भारतको सार्वभौम सत्ता विरुद्धको हरेक नापक कार्यलाई त्यसरी नै कडा प्रतिक्रिया दिइनेछ जुन भारतीय रक्षा बलले अपरेशन सिन्दुरको क्रममा आतंककारीहरू र उनीहरूका मालिकहरूलाई अतुलनीय बहादुरीका साथ दिएको थियो। उहाँले भन्नुभयो, अपरेशन सिन्दुरको सफलताले प्रमाणित गर्छ कि भारतसँग पाकिस्तानको हरेक नापक कार्यको कडा जवाब दिने क्षमता छ जुन पाकिस्तानले कल्पना पनि गर्न सक्दैन। रक्षा मन्त्रीले पाकिस्तानसँग कुनै वार्ता नहुने कुरा दोहोर्याउनुभयो र यदि कुनै वार्ता हुन्छ भने त्यो केवल पीओकेमा हुनेछ जसलाई उहाँले भारतको अभिन्न अङ्गको रूपमा वर्णन गर्नुभयो जसलाई पाकिस्तानले अवैध रूपमा कब्जा गरेको छ। रक्षा मन्त्रीले पाकिस्तानमा सेना र आतंककारीहरू बीचको भिन्नता हराएको छ र त्यो देशले आतंकवादलाई आफ्नो सरकारी नीतिको एक हिस्सा बनाएको बताउनुभयो। रक्षा मन्त्रीले कारगिल युद्ध भएको 27 वर्ष बितिसक्यो र अब भारत अनि पाकिस्तानको बाटो पूर्ण रूपमा फरक भएको बताउनुभयो। उहाँले भन्नुभयो, भारतले नवप्रवर्तनको नयाँ बाटो खोजिरहेको बेला पाकिस्तानले घुसपैठ गर्ने नयाँ तरिकाहरू खोजिरहेको छ। भारत चिप्स डिजाइन गर्न व्यस्त छ जबकि पाकिस्तान आतंकको जाल बुन्न व्यस्त छ। भारत स्टार्टअप इकोसिस्टम निर्माण गरिरहेको छ जबकि पाकिस्तानले आतंकवादी इकोसिस्टम निर्माण गरिरहेको छ। भारत सेमिकन्डक्टरहरू निर्माण गरिरहेको छ, पाकिस्तानले आत्मघाती बम वर्षकहरू विकास गरिरहेको छ। भारत अन्तरिक्ष अभियानका लागि परिचित छ जबकि पाकिस्तानले प्रोक्सी मिसनहरू चलाउँदैछ। भारतले अन्तरिक्षमा उपग्रहहरू पठाइरहेको छ जबकि पाकिस्तानले सीमापार आतंककारीहरू पठाउनमा ध्यान केन्द्रित गरेको छ। भारतले संसारलाई सफ्टवेयर प्रदान गरिरहेको छ जबकि पाकिस्तानले स्लिपर सेलहरू निर्यात गरिरहेको छ। भारतले डेटा केन्द्रहरू निर्माण गरिरहेको छ, पाकिस्तानले कट्टरपन्थ फैलाउन केन्द्रहरू निर्माण गरिरहेको छ। भारतले युपीआई मार्फत संसारलाई जोडिरहेको छ जबकि पाकिस्तानले आतंकवादलाई हवाला नेटवर्कसँग जोडिरहेको छ। छोटकरीमा, हाम्रो बाटो फरक छ। यदि पाकिस्तानले आफ्नो नापक गतिविधिहरू मार्फत हाम्रो प्रगतिमा बाधा पुर्याउने प्रयास गर्छ भने हाम्रा रक्षा बलहरू उचित जवाब दिन तयार छन्। श्री राजनाथ सिंहले केन्द्र सरकारसँग रक्षा बलहरूलाई खतराहरूको निर्णायक जवाब दिन पूर्ण स्वतन्त्रता दिने राजनैतिक संकल्प रहेको पनि बताउनुभयो। उहाँले जबसम्म भारतीय सैनिकहरूले देशको सिमानाको रक्षा गरिरहेका छन् तब कुनै पनि शत्रुले भारतमाथि नराम्रो नजर राख्ने आँट गर्ने छैन भनी विश्वास पनि व्यक्त गर्नुभयो।

0: मन्त्रीले परमवीर चक्र विजेता क्याप्टेन विक्रम बत्रा र क्याप्टेन मनोज कुमार पाण्डे लगायत अन्य बहादुर सैनिकहरूलाई सम्झनुभयो, जसले राष्ट्रलाई विशेष गरी युवाहरूलाई प्रेरणा दिइरहेका छन्। उहाँले यो दिवसले हामीलाई बलिदान र सेवाको भावना कुनै पनि राष्ट्रको मेरुदण्ड हो भनेर सिकाउँछ भनी बताउनुभयो। श्री सिंहले कारगिल युद्ध स्मारकले सम्पूर्ण भारतलाई प्रतिबिम्बित गर्दछ भनी बताउनुभयो। रक्षा मन्त्रीले पश्चिम एसिया र रूस युक्रेन बीचको द्वन्द्वहरूले रक्षा बलहरूको क्षमता मात्र होइन देशहरूको लचिलोपन, धैर्य र संकल्पको पनि परीक्षण गरेको छ।
1: आकाशवाणी सिलीगुडी अनुष्ठान सुनछेन मिडियम वेभ 711 किलोहर्टजे এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। এখন গান পরম্পরা, গীতে শুনবেন শিল্পী আলী জাফর। তবে তার আগে বিজ্ঞাপন বিরতি।

प्रादेशिक समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्न छलफल शुरू गरेको छ। पश्चिम बंगाल सरकारले सामाजिक आर्थिक मापदण्डका कारण आयुष्मान भारत योजनाको लाभ प्राप्त गर्न नसकेका परिवारहरूका लागि नयाँ स्वास्थ्य बीमा योजना शुरू गर्ने निर्णय गरेको छ। भारतको पहिलो प्रत्यक्ष व्यावसायिक कन्टेनर मालवाहक रेल नेपाल पुगेको छ। सुभाष घिसिङ मार्ग रोहिणी रोड र दार्जिलिङ लेबुङ राङगेरुङ 3 माइल सर्कुलर रोड पीडब्ल्यूडी विभागले जिम्मामा लिने भएको छ। अनि मौसम विभागका अनुसार राज्यका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। अब समाचार विस्तारमा। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्न छलफल शुरू गरेको छ। विधेयकले लोक परीक्षा अनुचित साधन रोकथाम अधिनियम 2024 संशोधन गरेको छ। यस विधेयकमा 10 वर्षसम्मको कैद, 10 करोड रुपियाँसम्म जरिवाना, दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफत गर्ने जस्ता कडा दण्डसहित धेरै महत्वपूर्ण प्रावधानहरू छन्। मुद्दाहरूको द्रुत निपटान सुनिश्चित गर्नका लागि विधेयकले प्रत्येक राज्य सरकार र केन्द्र शासित प्रदेश प्रशासनलाई

0: परेको अधिसूचनामा यस योजनाको उद्देश्य त्यस्ता परिवारहरूलाई आर्थिक सुरक्षा प्रदान गर्नु हो जो स्वास्थ्य साथीका लाभार्थी हुन् तर आयुष्मान भारत योजनाका लागि योग्य छैनन्। यद्यपि जुन परिवारको वार्षिक आय 8 लाख रुपियाँ भन्दा बढी छ जो कुनै अन्य राज्य वा केन्द्र सरकारको स्वास्थ्य योजना वा कर्मचारी राज्य बिमाद्वारा कभर गरिएको छ वा 70 वर्ष भन्दा बढी उमेरका छन् उनीहरूले यस योजनाको लाभ पाउने छैनन्। 70 वर्ष भन्दा माथिका व्यक्तिलाई आयुष्मान भारत योजना अन्तर्गत कभर गरिनेछ। राज्य मन्त्रीमण्डलले 22 जुलाईमा यस योजनालाई अनुमोदन गरेको थियो। यसपछि 25 जुलाईमा स्वास्थ्य विभागले एक सूचना जारी गरेको थियो जसको जानकारी हिजो सार्वजनिक गरिएको थियो। पश्चिम बंगाल सरकारले ग्रामीण प्रशासनलाई बलियो बनाउने उद्देश्यका साथ एक प्रमुख प्रशासनिक फेरबदलमा 99 वटा ब्लकका खण्ड विकास अधिकारीहरूलाई सरुवा गरेको छ। राज्य कार्मिक र प्रशासनिक सुधार विभागले आज यस सम्बन्धमा एक अधिसूचना जारी गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: गत मई महिनामा भएको विधानसभा चुनावपछि मुख्यमन्त्री सुबेन्दु अधिकारीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि राज्य प्रशासनमा ठूलो परिवर्तन भइरहेको छ। यसअघि वरिष्ठ प्रशासनिक अधिकारी र पुलिस विभागमा व्यापक फेरबदल भएको थियो। अहिले सरकारले ग्रामीण प्रशासनको सबैभन्दा महत्वपूर्ण कडी मानिने खण्ड विकास स्तरमा परिवर्तन गरिएको छ। सरकारी स्रोतका अनुसार विधानसभा चुनावको परिणाम घोषणा भएपछि राज्यका विभिन्न भागहरूमा त्रिस्तरीय पञ्चायत प्रणालीका धेरै निर्वाचित प्रधान र उपप्रधानहरू नियमित रूपमा काममा आएका थिएनन्। यसले ग्रामीण क्षेत्रको नागरिक सेवा र विकास कार्यमा असर परिरहेको थियो। यो अवस्थालाई मध्यनजर गर्दै सरकारले ठूलो परिमाणमा खण्ड विकास अधिकारीहरूलाई सरुवा गर्ने निर्णय गरेको हो। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बंगाल सरकारको शहरी विकास र नगर मामिला विभागले राज्यका विभिन्न नगर निगमहरू र नगरपालिकाहरूमा नागरिक समस्याहरूको द्रुत समाधानको लागि प्रत्येक निकायमा एक नोडल अधिकारी नियुक्त गर्ने निर्णय गरेको छ। यो व्यवस्था नयाँ निर्वाचित नगरपालिका बोर्डहरूले कार्यालय ग्रहण नगरेसम्म लागू हुनेछ। शहरी विकास र शहरी मामिला विभागको मुखमुखी कार्यक्रममा विभागका मन्त्री अग्निमित्र पलले यो घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, प्रत्येक नगर निगम र नगरपालिकामा एक गुनासो निवारण कक्ष स्थापना गरिनेछ जसको जिम्मेवारी नोडल अधिकारीसँग हुनेछ। स्वास्थ्य मन्त्रालयले राष्ट्रिय भाइरल हेपाटाइटिस नियन्त्रण कार्यक्रम एनभीएचसीपीको 8 वर्ष पूरा भएको अवसरमा आज विश्व हेपाटाइटिस दिवस 2026 मनाएको छ। राष्ट्रिय स्वास्थ्य मिशन अन्तर्गत सन् 2018मा शुरू गरिएको यो कार्यक्रमले दिगो विकास लक्ष्यहरू अनुरूप सन् 2030सम्ममा सार्वजनिक स्वास्थ्य खतराको रूपमा भाइरल हेपाटाइटिसलाई उन्मूलन गर्ने लक्ष्य राखेको छ। नयाँ दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण राज्य मन्त्री अनुप्रिया पटेलले हेपाटाइटिस मुक्त भारतको लक्ष्य प्राप्त गर्न सरकारको प्रतिबद्धता दोहोर्याउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतको पहिलो प्रत्यक्ष व्यवसायिक कन्टेनर मालवाहक रेल नेपाल पुगेको छ। यसले रेलमा आधारित सीमा पार माल ढुलाई नयाँ अध्याय खोलेको छ। संशोधित भारत नेपाल रेल पारगमन प्रोटोकल अनुसार क्यानोला बोकेका 40 डिब्बा रहेको रेलले आफ्नो यात्रा पूरा गरेको रेल मन्त्रालयले जनाएको छ। यो सफल सञ्चालनले कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म कन्टेनरयुक्त सामानहरूको सिधा रेल ढुवानी गर्न सम्भव बनाएको छ। यो नयाँ व्यवस्थाले पारगमन समय, लजिस्टिक्स लागत र माल प्रबन्धनलाई कम गर्ने अपेक्षा गरिएको छ। यसले दुई छिमेकी देशबीच सीमापार व्यापारको दक्षता, विश्वसनीय र प्रतिस्पर्धात्मकतामा सुधार ल्याउनेछ। दार्जिलिङका सांसद राजु विष्टले दार्जिलिङ पहाडका महत्वपूर्ण दुई सड़क सुवास किसिङ मार्ग रोहिणी रोड र दार्जिलिङ लेबुङ राङ्गेरुङ 3 माइल सर्कुलर रोडको थप विकास तथा स्तर उन्नतिको कार्य अब पश्चिम बंगाल सरकारको पीडब्ल्यूडी विभागले आफ्नो जिम्मामा लिने जानकारी दिनुभएको छ।
2: सांसद विष्टका अनुसार हालै मुख्यमन्त्री सुबेन्दु अधिकारी तथा पीडब्ल्यूडी मन्त्रीसँग भएको बैठकमा उहाँले क्षेत्रका 3 जना विधायकसँग मिलेर यी दुवै सड़कलाई पीडब्ल्यूडी विभाग मार्फत मर्मत सुदृढीकरण तथा स्तरोन्नति गर्नुपर्ने माग गर्नुभएको थियो। उक्त मागलाई ध्यानमा राख्दै पीडब्ल्यूडी विभागलाई दुवै सड़कको सुरक्षा

0: दिगोपन र भरपर्दो यातायात सुनिश्चित गर्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्न निर्देशन दिइएको छ। त्यसपछि सड़कको आवश्यक स्तरोन्नति तथा विकास कार्य अघि बढाइने जनाएको छ। यस निर्णयका लागि सांसद विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा पीडब्ल्यूडी विभाग मन्त्री अजय कुमार पोद्दारप्रति आभार व्यक्त गर्दै पहाड़को सड़क पूर्वाधार सुदृढीकरणतर्फ यो महत्वपूर्ण कदम भएको बताउनु भएको छ। सुषमा तामाङ, आकाशवाणी खरसाङ।
1: दार्जिलिङ पहाड़, तराई र डुवर्सका विभिन्न जनसरोकारका विषयलाई लिएर दुई दिने कोलकाता भ्रमणमा रहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीले पश्चिम बंगालका पञ्चायती राज्य मन्त्री दिलीप घोषसँग शिष्टाचार भेटवार्ता गर्दै दार्जिलिङ पहाड़का विभिन्न पञ्चायती विषयमा विस्तृत छलफल गरेका छन्। भेटवार्ताका क्रममा दार्जिलिङ पहाड़मा लगभग 20 वर्षपछि सम्पन्न भएको पञ्चायत चुनावको विषयमा जानकारी गराउँदै नवनिर्वाचित पञ्चायत प्रतिनिधिहरूलाई प्रभावकारी रूपमा काम गर्न आवश्यक अधिकार प्रदान गर्नुपर्नेमा जोर दिएको बताएको छ। यस्तै मोर्चा टोलीले कानून मन्त्री विराज विश्वाससँग औपचारिक भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा गोर्खाल्याण्ड आन्दोलनको अवधिमा राज्य सरकारले आन्दोलनकारीहरूमाथि दर्ता गरेका विभिन्न कानूनी तथा राजनीतिक मुद्दाहरू फिर्ता लिनुपर्ने विषयलाई प्रमुख रूपमा उठाएको थियो। गोप्य सूचनाको आधारमा मतिगढा थानाको सादा पोशाकमा रहेका पुलिस टोलीले अभियान सञ्चालन गर्दै सालबारी क्षेत्रको एउटा भाडाको घरबाट ठूलो परिमाण ब्राउन सुगर सहित दार्जिलिङका दुई युवक पक्राउ गरेको छ। पश्चिम बंगालमा मनसुनी गतिविधि सक्रिय रहने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राज्यका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा, मेघगर्जन र भारी वर्षाको सम्भावना रहेको छ। पश्चिम मेदिनीपुर, झारग्राम, बांकुरा, पुरुलिया र दक्षिण बंगालका छिमेकी जिल्लाहरूमा अलग अलग स्थानहरूमा भारी वर्षाको सम्भावना छ। उत्तर बंगालको दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार जिल्लामा पनि वर्षा जारी रहन सक्ने आशंका व्यक्त गरेको छ। यो समाचार युट्युबमा @AIR Kursing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारित गर्न छलफल शुरू गरेको छ। पश्चिम बंगाल सरकारले सामाजिक आर्थिक मापदण्डका कारण आयुष्मान भारत योजनाको लाभ प्राप्त गर्न नसकेका परिवारहरूका लागि नयाँ स्वास्थ्य बीमा योजना शुरू गर्ने निर्णय गरेको छ। अनि सुभाष किसिङ मार्ग रोहिणी रोड र दार्जिलिङ लेबुङ राङगेरुङ 3 माइल सर्कुलर रोड पीडब्ल्यूडी विभागले जिम्मामा लिने भएको छ। यसको साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: शुरूमा यस बुलेटिनका मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा राष्ट्रपति पदको चार वर्ष पूरा भएको उपलक्ष्यमा वर्चुअल माध्यम मार्फत विभिन्न परियोजनाहरूको शुभारम्भ गर्नुभयो। लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारितका लागि छलफल गरिरहेको छ। भारतले पाकिस्तानको अवैध कब्जा भएको जम्मू कश्मीरमा भइरहेको तथाकथित विधानसभा चुनावलाई पाकिस्तानले आफ्नो अवैध कब्जालाई ढाकछोप गर्ने र यस क्षेत्रमा आफ्नो गम्भीर मानवाधिकार उल्लंघनलाई लुकाउने प्रयास भनेको छ। भारतको पहिलो प्रत्यक्ष वाणिज्यिक कन्टेनर मालवाहक रेलगाड़ी नेपाल आइपुगेको छ, जसले रेल आधारित सीमापार मालवाहक आवागमनमा नयाँ अध्यायको शुरूआत गरेको छ। र शूटिंगमा भारतका सोनम उत्तम मस्कर र हिमांशु ढिल्लनले आज चीनको हाङझाउमा जारी आईएसएसएफ विश्वकप 10 मिटर एयर राइफल मिश्रित टोली प्रतियोगितामा कांस्य पदक जितेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा राष्ट्रपति पदको चार वर्ष पूरा भएको उपलक्ष्यमा वर्चुअल माध्यम मार्फत विभिन्न परियोजनाहरूको शुभारम्भ गर्नुभयो। आफ्नो सम्बोधनमा वहाँले राष्ट्रको विकास र सांस्कृतिक पुनर्जागरणमाथि प्रकाश पार्नुभयो। राष्ट्रपति मुर्मूले विगत चार वर्षमा समावेशी विकाससँगै भारतको समृद्ध सांस्कृतिक सम्पदा र आत्मगौरवको भावनालाई पुनर्जीवित गरिएको बताउनुभयो। श्रीमती मुर्मूले भन्नुभयो, सरकारको प्राथमिक उद्देश्य देशभरि भारतीयताको भावनालाई अझ बलियो बनाउन रहेको छ। राष्ट्र अब आफ्नो जरामा फर्किरहेको छ र आफ्नो सांस्कृतिक र लोकतान्त्रिक आदर्शहरूमा गर्व गरिरहेको छ, वहाँले भन्नुभयो।
1: इन चार वर्षों में समावेशी विकास की सोच के साथ साथ देश की समृद्ध सांस्कृतिक विरासत के प्रति गर्व और आत्मगौरव की भावना को नई ऊर्जा मिली है। एक खुशी की बात है कि पिछले वर्ष ऐसे अनेक कार्य किए गए हैं जिनमें भारतीयता की भावना का विस्तार हुआ। विकास और जनसेवा की ये यात्रा निरंतर आगे बढ़ेगी तथा हम सब नए संकल्प और उत्साह के साथ अपने लक्ष्यों की ओर अग्रसर रहेंगे।
0: लोकसभाले लोक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 विचार र पारितका लागि छलफल शुरू गरेको छ। विधेयकले सार्वजनिक परीक्षा अनुचित साधनको रोकथाम ऐन 2024 संशोधन गर्न खोजेको छ। कानूनले धेरै महत्वपूर्ण प्रावधानहरू समावेश गर्दछ, जसमा 10 वर्षसम्मको कैद, 10 करोड़ रूपियाँसम्मको जरिवाना र दोषी ठहरिएका अपराधीहरूको सम्पत्ति जफ्त गर्ने जस्ता कड़ा सजायहरू समावेश छन्। मुद्दाहरूको द्रुत निपटारा सुनिश्चित गर्न कानूनले प्रत्येक राज्य सरकार र केन्द्रशासित प्रदेश प्रशासनलाई दैनिक मुद्दाको सुनवाईका लागि विशेष फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने प्रावधान छ। यसले थप व्यवस्था गर्दछ कि अपराधहरूको अनुसन्धान पुलिस चौकीमा जानकारी रेकर्ड भएको मितिबाट 2 महिनाभित्र पूरा गरिसक्नुपर्छ। आरोप पत्र दायर भएको 3 महिनाभित्र मुद्दाहरू समाप्त गरिसक्नुपर्छ। नीट मुद्दामा विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा कथित पुलिस कार्यवाहीलाई लिएर विपक्षी दलको होहल्लापछि राज्यसभा एक दिनका लागि स्थगित गरिएको छ। होहल्ला जारी रहँदा उपसभापति हरिवंशले बिहान 11 बजे फेरि बैठक बस्ने गरी सदन भोलिसम्मका लागि स्थगित गरे। भारतीय वायुसेना दल अस्ट्रेलियामा रॉयल अस्ट्रेलियाली वायुसेनाका साथ युद्धाभ्यास पिच ब्ल्याक 2026 भाग लिइरहेको छ। यस अभ्यासमा कुल 21 देशहरूले भाग लिइरहेका छन्। वायुसेना दलले बहुराष्ट्रिय फुटबल प्रतियोगितामा स्वर्ण पदक पनि जितेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज असमका सांसदहरूसँग भेट गर्नुभयो र राज्यका विभिन्न भागहरूमा विद्यमान बाढ़ीको अवस्थाबारे छलफल गर्नुभयो। सोशल मीडिया पोस्ट मार्फत यो जानकारी साझा गर्दै वहाँले भन्नुभयो, केन्द्रले प्रभावितहरूलाई सहायता गर्न असम सरकारसँग मिलेर काम गरिरहेको छ। असममा बाढ़ीको अवस्थामा थप सुधार आएको छ र प्रभावित जिल्लाहरूको संख्या घटेर 6 पुगेको छ। पछिल्लो आधिकारिक रिपोर्ट अनुसार शिवसागर, गोलाघाट, चराईदेव, जोरहाट, नागाउँ र कामरूप महानगरपालिका जिल्लाहरू अहिले पनि बाढ़ीबाट प्रभावित छन्। डुबानमा परेका भित्री गाउँहरूमा स्वास्थ्य र सरसफाईका लागि आवश्यक पर्ने खाद्यान्न आपूर्ति र आवश्यक सामग्रीहरू अझै पनि डुंगाबाट ढुवानी भइरहेको छ। यो आकाशवाणी हो। भारतले पाकिस्तानको अवैध कब्जा भएको जम्मू कश्मीरमा भइरहेको तथाकथित विधानसभा चुनावलाई पाकिस्तानले आफ्नो अवैध कब्जालाई ढाकछोप गर्ने र यस क्षेत्रमा आफ्नो गम्भीर मानवाधिकार उल्लंघनलाई लुकाउने प्रयास भनेको छ। आज नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले यसलाई एक देखावटी चुनावी प्रक्रिया बताउँदै जम्मू कश्मीर र लद्दाख भारतका अभिन्न र अविभाज्य भाग हुन् भने। श्री जायसवालले भने पाकिस्तानको अवैध कब्जा भएको जम्मू कश्मीरमा भइरहेको जनविरोध पाकिस्तानको आर्थिक शोषण मौलिक अधिकारको हनन र प्रशासनिक दमनको प्रत्यक्ष परिणाम हो।
2: हमने पाक अधिकृत कश्मीर में सो कॉल्ड इलेक्शंस के बारे में खबरें देखी है। इस मसले पर भारत का पक्ष साफ और निरंतर रहा है। जम्मू कश्मीर लद्दाख जो कि केंद्र शासित प्रदेश हैं, उनका पूरा भूभाग भारत का अभिन्न और अविच्छेद्य अंग है। वहां चल रहे लीपा पोती वाले इलेक्शन, पाकिस्तान द्वारा जम्मू कश्मीर का अपने अवैध कब्जा और वहां के लोगों का मानव अधिकार का हनन कुछ छिपाने का प्रयास है।
0: सार्क बारे बोल्दै उनले भने भारत बलियो क्षेत्रीय सहयोगको पक्षमा छ र धेरै दशकदेखि यसको लागि काम गरिरहेको छ। ओडेसा बन्दरगाहमा एमवी एजीएन रागनार जहाजमा भएको आक्रमणको बारेमा विदेश मन्त्रालयका प्रवक्ताले भने जहाजमा चार भारतीय नागरिक थिए, जसमध्ये दुई भारतीय नागरिक सुरक्षित छन् भने दुई अझै बेपत्ता छन्। उनले थपे खोजी प्रयासहरू जारी छन् र मन्त्रालय त्यहाँका स्थानीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ।
2: ओडेसा बन्दरगाह के पास में जो हुई थी उसमें चार भारतीय नागरिक उस पे सवार थे, दो भारतीय नागरिक सुरक्षित हैं और दो अभी भी लापता हैं। छान